0: الحمد لله رب العالمين، والصلاة والسلام على سيد الأنبياء والمرسلين وعلى آله وصحبه أجمعين. چلیں میں آپ سے اس کورس کے بارے میں کچھ باتیں کرتا ہوں. یہ کورس اصل میں اس کی شروعات ہوئی تھی جب میں کالج میں تھا، اور کالج میں نے ایک کورس لیا تھا کمپیریٹیو لٹریچر. اس میں فلسفے کی کچھ کتابیں، اس میں بائبل، اس میں یونائٹڈ اسٹیٹس کانسٹیٹیوشن، اور اس میں قرآن کا بھی کچھ حصہ ہمارے کورس اسٹڈی کا حصہ تھا. ہمارا پروفیسر تو لٹریچر کا پروفیسر تھا، اور سارا مٹیریل انگلش میں تھا. اور اس میں ایک ہمیں ہوم ورک اسائنمنٹ دی گئی تھی، میرا پہلا سیمسٹر تھا کالج میں نیو یارک میں، اور اسائنمنٹ یہ تھی کہ بائبل میں جوسف کی کہانی جو ہے، The story of Joseph in the book of Genesis, اس کا آپ نے تقابل کرنا ہے قرآن میں سورہ یوسف سے. سورہ یوسف 12 سورت میں سیم اسٹوری، دا اسٹوری آف جوسف، اور یہاں پر بائبل کی اسٹوری، ان دونوں کا آپس میں کیا تعلق ہے، ان کا کیا کمپیریسن ہے. تو مجھے جب یہ اسائنمنٹ ملی، میں نے پہلی دفعہ سورہ یوسف ترجمے کے ساتھ پڑھی، انگلش ترجمے کے ساتھ، اور مجھے وہ بہت ہی کنفیوزنگ لگی. پہلے میں نے بائبل کی اسٹوری پڑھی تھی. اچھا، بائبل کی اسٹوری میں نام بھی ہیں، ماں کا نام بھی ہے، باپ کا نام بھی ہے، بھائیوں کا نام بھی ہے، کہاں پر رہتے تھے، کون سے گاؤں میں رہتے تھے، مصر کیسے پہنچے، مصر میں کس علاقے پر پہنچے، وہ جو منسٹر تھا عزیز اس کا کیا نام تھا، اس کی بیوی کا کیا نام تھا، ساری معلومات تھیں. آپ قرآن پڑھو تو نہ بھائیوں کا نام، نہ ماں کا تو ذکر بھی نہیں. اور پھر جو بائبل میں قصہ ہے اس میں جگہوں کے نام، یہاں پر جگہوں کا بھی کوئی ذکر نہیں، وہ خاص نہیں، بس مصر کا ایک لفظ کہہ دیا ایک دفعہ بس. اب وہ مصر کا باقاعدہ منسٹر ہے، لیکن اس کو بھی العزیز، یعنی جس کے پاس اقتدار ہو، بس اتنی سی بات کیا کہ آگے بات چلتی. اس کی بیوی کا نام نہیں، کوئی بھی تفاصیل نہیں. تو لگا یہ کہ قرآن میں بہت ساری معلومات مسنگ ہیں. بائبل میں بہت زیادہ معلومات ہیں اور قرآن میں بہت ساری چیزیں مسنگ ہیں. اور اس بات سے مجھے ایک کنفیوژن بھی ہوئی اور غصہ بھی آیا کہ ایک انا ہوتی ہے نا، پیدائشی مسلمان ہیں اور اب لگ یہ رہا ہے کہ بائبل جیت رہی ہے، مذہبی اعتبار سے بھی نہیں، لیکن ایک ہیریٹیج ہے ہماری، میں مسلمان ہوں، پیدائشی مسلمان ہوں، اور ہمیں قرآن پر فخر ہے. سمجھ آتا ہو نہ ہو، فخر ضرور ہے. اور بچپن سے یہ سنا ہے کہ اس کا ایک ایک لفظ ایک ایک مقام پر بالکل پرفیکٹ ہے، اس سے آپ ایک لفظ کو اپنی جگہ سے ہٹا نہیں سکتے، اور اس میں کوئی چیز نہ زیادہ کی جا سکتی ہے نہ کم کی جا سکتی ہے. تو لا یأتی الباطل، اس پہ تو کوئی باطل آ ہی نہیں سکتا. تو اس غصے کی وجہ سے مجھے سمجھنے کی خواہش ہوئی کہ میں اس قرآن کو، شاید ترجمے میں کچھ مسنگ ہے، شاید عربی میں کوئی ایسی بات ہو رہی ہے جو ترجمے میں مسنگ ہے. اور اس وقت سے میری ایک دلچسپی ہوئی قرآن کو بغیر ترجمے کے سمجھنے میں. اور جب میں نے عربی کے بعد قرآن کا مطالعہ شروع کیا، تو میرے ذہن میں اور بھی مزید سوال آنے شروع ہو گئے، کیونکہ اللہ تعالیٰ قرآن میں جب بات کرتے ہیں، آپ نے کسی بھی تھوڑا سا بھی قرآن پڑھا ہو، تو قرآن میں کچھ ایسی کوالٹیز ہیں جو اور کتابوں میں نہیں ہیں. اللہ تعالیٰ فرض کریں کبھی تقوی کی بات کرتے ہیں، لیکن ایک دفعہ نہیں کرتے، بار بار کرتے ہیں. 200 سے زیادہ مرتبہ ایک ہی مضمون پہ تقوی پہ ذکر کیا جا رہا ہے تقوی کا. اگر کسی ایک قصے کی بات ہو رہی ہے، موسیٰ علیہ السلام کا قصہ ہو رہا ہے، تو وہ ایک مقام پر مکمل بات نہیں کی جا رہی، تھوڑی سی یہاں، تھوڑی سی وہاں، تھوڑی سی وہاں، یعنی ٹوٹا ہوا، ایک چھوٹا سا ٹکڑا ادھر، ایک ٹکڑا ادھر، ایک ٹکڑا ادھر. پھر دوسری بات، اگر قصہ دوبارہ دہرایا بھی جا رہا ہے، تو اس کی تقریباً کچھ تفاصیل وہی ہیں جو پہلے بھی کہیں جا چکی ہیں، تو دوبارہ کہنے کا کیا فائدہ. آپ کسی اور کتاب کو کھول لو، اس میں اگر کوئی پرانی بات، یا چیپٹر 5 پہ آپ پہنچے ہو، پانچویں باب پہ پہنچے ہو، اور اس میں تیسرے باب کا کوئی حوالہ دینا ہوتا ہے، تو جو کاتب ہوتا ہے، آتھر ہوتا ہے، وہ کہہ دیتا ہے اس آپ فلانے پیج پہ چلے جائیں، اس بات کا وہاں ذکر ہو چکا ہے. وہ پوری بات دوبارہ نہیں چھاپے گا، وہ صفحے کو ضائع نہیں کرے گا، رائٹ. لیکن قرآن میں ایسی بات نہیں ہے. قرآن جب آپ کتاب کے طور پہ پڑھتے ہو تو جو بات آپ نے پہلے پڑھی تھی وہی بعد میں بھی آ رہی ہے. کبھی کبھی وہی جملہ, وہی آیت, وہی ذکر, لفظ بہ لفظ دوبارہ ریپیٹ ہو رہا ہے. پھر دوسری بات کہ عام کتاب میں ایک ترتیب ہوتی ہے, پہلا چیپٹر, دوسرا چیپٹر, تیسرا چیپٹر. جو بات آپ نے پہلے میں سیکھ لی وہ آپ نے دوسرے میں نہیں سیکھنی, اس کی بنیاد پر دوسرے کی بات ہوگی, پہلے دو کی بنیاد پر تیسرے چیپٹر کی بات ہوگی. اور اسی طرح ترتیب سے جتنا آپ آگے جاؤ گے اتنا مضمون آگے بڑھتا چلا جائے گا. اور اگر آپ مضمونوں کی یا چیپٹرز کی ابواب کی ترتیب کو ادھر ادھر کرو گے نا تو کتاب کی کوئی تک نہیں بنے گی, کچھ سمجھ نہیں آئے گی یہ کیا ہو رہا ہے. لیکن قرآن کے اندر آپ اگر آپ فرض کریں کوئی سورۃ العصر پڑھتا ہے اور اس کے بعد جا کے سورۃ البقرہ پڑھتا ہے اور اس کے بعد جا کے سورۃ التوبہ پڑھتا ہے نویں سورت, پھر جا کے سورۃ الناس پڑھتا ہے آخری سورت, بات پھر بھی اس کو سمجھ آ جائے گی. یعنی وہ ایک طرح سے ان میں سے ہر ایک سورت انڈیپینڈنٹ ہے, وہ خود سے ہی ایک کتاب ہے, اس کا کسی باقی حصے سے لگتا ہے کہ کوئی تعلق ہے یا نہیں ہے, کچھ سمجھ نہیں آ رہی. بات اور کتابوں کی طرح نہیں ہے, میں دینی اعتبار سے بات نہیں کر رہا, ادبی اعتبار سے بات کر رہا ہوں. آپ کسی بھی کتاب کو دیکھ لیں, اس کا سٹرکچر, اس کا نظام قرآن کی طرح کا نہیں ہے, اس کا سٹائل قرآن کی طرح کا نہیں ہے. تو یہ چیزیں جب میں نے نوٹ کی عربی میں بھی, تو پہلے تو میں سمجھ رہا تھا بات کو اور تفسیر کا مطالعہ میں نے شروع کر دیا تھا, لیکن یہ سوالات میرے ذہن میں رہے کہ قرآن اس طرح کیوں ہے, اللہ تعالیٰ اس طرح بات کیوں کرتے ہیں, اس کا کیا مقصد ہے. اور پھر دوسری بات کہ سورت کے اندر بھی, ایک سورت کے اندر جس طرح کسی کتاب میں عنوان ہوتا ہے, چیپٹر کا عنوان ہوتا ہے, آپ کو پتہ چل جاتا ہے کہ اس پورے چیپٹر میں اس پر بات ہوگی. آپ آل عمران کو کھولیں, آل عمران کا مطلب ہے عمران کا گھرانہ. آل عمران کی 200 آیات کا آپ مطالعہ کریں, عمران کے گھرانے پہ بہت تھوڑی آیات ہیں, اکثریت کسی اور چیز کے بارے میں بات ہو رہی. سورۃ البقرہ کوئی چیپٹر کا نام پڑھ لے, بقرہ, وہ کیا سمجھے گا کیا بات ہونی ہے اس کے اندر؟ گائے کے بارے میں بات ہو رہی ہے, بھینس کے بارے میں بات ہونی, اور کیا بات ہونی ہے؟ لیکن جب آپ پڑھتے ہو تو وہاں ایک قصے کا ذکر تو ہے, لیکن وہاں بہت ساری باتیں اور ہر طرح کی بات ہو رہی ہے اس کے اندر. تو ان سوالات کے جواب کی تلاش میں میں نکلا, اور ان کا جواب مجھے نہ ترجمے میں ملا, ان سوالات کا میں نے سوال اپنے پاس رکھے. میری بری عادت ہے, مجھے کوئی سوال سے نہیں روک سکتا. اور ہمارے سرکلز میں کیا ہوتا ہے, خاص کر جو دینی سرکل ہوتا ہے, اس میں اگر آپ کو ایسا سوال پوچھو جو آپ کے پڑھانے والے کو اچھا نہ لگے تو آپ کو کہہ دیتے ہیں استغفار کرو, توبہ کرو, یہ کوئی پوچھنے کا سوال ہے, اور وہ آپ کو سپریس کر دیتے ہیں. لیکن میری ایک دماغ میں ایک بات آ گئی, مجھے اس کا جواب چاہیے, تو میں اس سفر پہ نکلا. کیا کچھ لوگوں نے ہماری تاریخ میں یہی سوال پوچھے ہیں کہ نہیں, اور ان سوالوں کے جواب کی تحقیق کی ہے کہ نہیں؟ اور مجھے دل کو بڑی خوشی ہوئی کہ اس پر بہت کام ہوا ہے, بہت زیادہ کام ہوا ہے, لیکن اس کی اکثریت عربی میں ہے, اس کام کی اکثریت, اور اس کا ایکسپوجر عربوں کو خود بھی کم ہے. یعنی عام عرب آج کا, اس کو ان باتوں کا علم نہیں ہے. اور اس کے علاوہ جو باقی مسلمان ہیں, جو اکثریت ہیں امت کی غیر العرب, ان کو تو بالکل بھی نہیں ہے. اور پھر دوسری بات یہ کہ یہ جو کتابیں ہیں جن میں ان باتوں کے بارے میں کچھ بات سکھائی گئی ہیں, وہ ایسی علمی کتابیں ہیں, ایسی ٹیکنیکل کتابیں ہیں کہ اگر میں آپ کو ان کتابوں کا حوالہ دینا شروع کر دوں تو آپ کو پہلے ہی بات سمجھ نہیں آئے گی, کیونکہ وہ بات ہی اتنی پیچیدہ طریقے سے بات بیان کی جا رہی ہے. تو اس کورس میں نے ایک کورس تیار کیا تھا 2005 میں, ڈیوائن اسپیچ کے نام سے. اس کا مقصد یہ تھا کہ تمام تحقیق ایک ویکینڈ میں کسی ایسے مسلمان کے سامنے میں پیش کروں جس کا عربی میں کوئی بیک گراؤنڈ نہیں ہے, اس کو بالکل عربی نہیں آتی, اس کو بالکل تفسیر کا کوئی علم نہیں ہے, لیکن اس نے قرآن کا ترجمہ کھولا اور پڑھنا شروع کیا, اس کو کنفیوژن ہوئی کہ یہ کیا ہو رہا ہے, اس کتاب کے اندر کیا ہو رہا ہے. और मैं उसके सामने ये बात वाजे करना चाह रहा हूँ कि मैं इस तहकीक के बाद इस नतीजे पर कैसे पहुंचा कि ये एक इंसान के लिए मुमकिन है ही नहीं, ये कलाम इंसान के लिए मुमकिन नहीं है। अब जो शुरू से बचपन वाला दावा मैं सुनता आ रहा हूँ ना कि ये कुरान इंसान के लिए इस किस्म का कलाम कहना मुमकिन नहीं है, उसकी बुनियाद थी कि मुझसे बड़ों ने कहा है, मेरे वालदैन ने कहा है, इमाम मस्जिद ने कहा है, मैंने बार बार ये बात खुतबों में सुनी है, मैंने मान ली। मेरे पास उसकी अपनी कोई ज़ाती दलील नहीं थी, किसी की सुनी हुई बात मैंने मान ली। लेकिन अगर मैं सिर्फ उसी बुनियाद पर इसका एतमाद करूं कि हाँ इसके मुकाबले में कोई चीज़ हो ही नहीं सकती और इसका मुझे कोई फ़र्स्ट हैंड यानी बराहे रास्त कोई तजुर्बा नहीं है, कोई इल्म नहीं है, तो फिर मैं किसी और पे एतमाद करके अपने ईमान का सहारा लिए हुए हूँ। कुरान बार बार कह रहा है अफला तअक्किलून, सोचते क्यों नहीं, सोचते क्यों नहीं, सोचते क्यों नहीं, और हम कह रहे हैं किसी और ने सोच लिया वो हमारे लिए काफ़ी है। तो इस सेमिनार का मकसद ये है कि वो जो कोर्स मैंने कई साल पहले तैयार किया था, फिर उसके बाद वो एक किताब भी बनी अल्हम्दुलिल्लाह, वो यूनिवर्सिटीज़ में भी पढ़ाई जा रही है, यहाँ तक कि नॉन मुस्लिम यूनिवर्सिटीज़ में येल में भी पढ़ाई जा रही है कुरानिक स्टडीज़ के अंदर, मलेशिया में भी पढ़ाई जा रही है। इन 10 दिनों में मैं उस किताब का ख़ुलासा आपके सामने पेश करना चाह रहा हूँ और इस एक सवाल का हम जवाब ढूंढ रहे हैं। मैं अपने लिए, मैं आपके लिए भी नहीं, मैं सिर्फ अपने लिए इस एक सवाल के जवाब में ये बात पेश कर रहा हूँ। मेरे नज़दीक कुरान इंसान का कलाम हो ही नहीं सकता, क्यों नहीं? उसकी कई कई वजूहात हैं, उनमें से कुछ वजूहात का हम अभी जायज़ा लेंगे। तो जो कुरान, जिसको इस कोर्स का नाम मैंने रखा है आखिरी मौजज़ा, आपको पता होगा ना, तो ये जो नाम मैंने रखा है ना, इसके बारे में एक दो बातें पहले समझ लें फिर हम अपना काम आज का शुरू करते हैं। वैसे हम आज बिहाइंड हैं, मेरा मकसद था आज फातिहा के बारे में मुकम्मल बात हो जाएगी, मुझे नहीं लगता कि होगी, लेकिन कोशिश करेंगे इंशाल्लाह। मैं रश नहीं करूँगा, अगर ज़्यादा टाइम चाहिए तो कल कर लेंगे, अगले दिन कर लेंगे इंशाल्लाह, लेकिन मैं मटेरियल को रश नहीं करना चाह रहा। अब मैं चाहता हूँ कि आराम से एक एक चीज़ को आप सही तरह से समझें, उसके बारे में सवाल हो तो आपको सवाल पूछने का भी मौका मिले। कुरान के मौजज़े के बारे में एक बात समझ लें। अगर कोई समुंदर में गोता लगाता है, गहराई में उतरता है, वहाँ उसको मोती मिलता है या कोई ख़ास किस्म की मछली मिलती है, और वो निकाल के वो लाता है और कहता है ये देखो मैंने क्या ढूंढा समुंदर में से, और वो ये दावा करे कि असल जो समुंदर का ख़जाना है ना वो मेरे हाथ में है, क्या उसका दावा सही होगा? समुंदर बहुत बड़ी चीज़ है, आप बहुत छोटी चीज़ हो, आप जितने भी गोते लगा लो, पूरी ज़िंदगी गोते लगाते रहो, आपके पास इतने से मोती आने हैं आपके हाथ में, और बाकी कितने लामालूम ख़जाने पीछे रह गए, ना मालूम खजाने, आपको पता भी नहीं, दुनिया को भी नहीं पता। कुरान की मिसाल अल्लाह ताला ने खुद दी है एक समुंदर की तरह की, बल्कि एक नहीं कई कई समुंदरों की तरह। قُلْ لَوْ كَانَ الْبَحْرُ مِدَادًا لِكَلِمَاتِ رَبِّي لَنَفِدَ الْبَحْرُ قَبْلَ أَن تَنْفَدَ كَلِمَاتُ رَبِّي وَلَوْ جِئْنَا بِمِثْلِهِ مَدَدًا। कह दो कि अगर मेरे कलिमात, मेरे अल्फाज समुंदर की तरह होते, इसकी मिसाल दी अल्लाह ताला ने। अब समुंदर की मिसाल से क्या फ़ायदा हुआ? हम कुरान में तदब्बुर करते हैं जैसे कोई गोता लगाने वाला समुंदर में गोता लगाता है। अगर मैं सारी ज़िंदगी समुंदर के अंदर गुजार दूँ ना अपनी, तो मेरे जिस्म पे, पूरे जिस्म पे कुछ कतरे ही लगे होंगे, मैंने पूरे समुंदर का तजुर्बा नहीं किया, और मैं गहराई में भी उतर जाऊँ तो मेरे हाथ में एक दो मोती आने हैं, 5-6 आने हैं, 500 आ जाने हैं, 1000 आ जाने हैं, मैं कभी ये दावा नहीं कर सकता कि मेरा पूरे समुंदर पर अबूर है या मैं पूरे समुंदर का तजुर्बा कर चुका हूँ और उसमें जो जो ख़जाने थे वो मेरे हाथ में हैं। ये भी हो सकता है कि कोई और गोता लगाए, उसको कोई और ख़जाना मिले और मुझे कोई और मिले, और मैं कहूँ असल ख़जाना ये है और वो कहे असल ख़जाना ये है, किसकी बात सही है? एक तरह से दोनों की बात सही है, लेकिन दोनों की बात गलत भी है। एक ख़जाना ये है और एक ख़जाना ये है। ये भी हो सकता है कि वो मेरे खजाने को देखे, मेरे मोती को देखे, क्योंकि ये तो बस सही है, लेकिन असल चीज ये है, मेरे नजदीक बेहतर खजाना ये वाला है, ये भी मुमकिन है, ये एंड मुमकिन है। इस सेमिनार में जिन चीजों के बारे में मैं कुरान के मुतालिक जो बातें आपके सामने पेश करूंगा, उनका ताल्लुक ज्यादातर 90% मेरे नजदीक ऐसी चीजों से है जो वक्त के साथ बदलेंगी नहीं। जैसे आपको मालूम होगा, आजकल कुरान के मौजज़े की बारे में जब बात होती है तो कहा जाता है कुरान में जदीद साइंस से मुतालिक मौजज़ात हैं। आपने सुना होगा कि कुरान में ऐसी ऐसी बातें हैं जो उस वक्त किसी को मालूम नहीं थी, अब साइंस की तरक्की की वजह से हमें मालूम है। तो कुरान का असल मौजज़ा क्या बताया जाता है? साइंस, राइट? द साइंटिफिक मिरेकल ऑफ द कुरान। अब उसमें मसला ये है कि साइंस अभी भी बदल रही है, अभी भी तरक्की कर रही है, और हो सकता है आज से 10 साल बाद कोई नई ईजाद आए या कोई नया इक्तिशाफ हो, कोई नई डिस्कवरी आए, और जो थ्योरी हम समझते थे कि सही है वो गलत साबित हो जाए। एक ज़माने में न्यूटन हक था, फिर आइंस्टाइन हक हुआ, थ्योरी तो बदल गई ना। अब जब एक दफ़ा थ्योरी बदल गई, अब पुरानी थ्योरी से आपने कुरान को जोड़ दिया कि कुरान का मौजज़ा इस थ्योरी के साथ है, आगे जाके वो थ्योरी गैर गलत साबित हो गई, मसला तो खड़ा हो गया ना। ये क्या होता है कि हम कुरान का मौजज़ा कुरान से बाहर ढूंढते हैं, ठीक है ना। तो कुरान के दो तरह के मौजज़े हैं, एक कुरान जो बाहर की बात कर रहा है उससे कभी मौजज़ा साबित हो सकता है, मैं उसका इनकार नहीं कर सकता, वो हो सकता है, लेकिन एक कुरान का मौजज़ा है उसके अंदर ही, उसको बाहर जाने की ज़रूरत नहीं, उसके अंदर ही है। और जो उसका अंदरूनी मौजज़ा है ना, वो चाहे पहली सदी में हो या 20वीं सदी में हो या 30वीं सदी में हो, उसमें कोई फ़र्क ही नहीं आना। मेरे नज़दीक कुरान का जो असल मौजज़ा है ना, वो उसके अंदर है, और उसके बाहर जो मौजज़ात हैं वो आते रहेंगे, और शायद उनमें कोई हक हो, शायद बाद में कोई बात गलत साबित हो जाए, हो सकता है उसमें इम्कान है गलती का, लेकिन जो अंदरूनी मौजज़ा है ना, उसमें कोई गलती का इम्कान नहीं है। बात अभी तक समझ में आ रही है? ठीक है, अब थोड़ी सी बात हम आज इस पहले सेशन में, मैं आपसे फातिहा के बारे में कुछ बात करूँगा। इस सेशन में सिर्फ अल्हम्दुलिल्लाह तक, अगर मुमकिन हुआ सिर्फ अल्हम्दुलिल्लाह तक बात करेंगे, बाकी बाद में। पहली बात यह समझ लें कि हमारे यहाँ फातिहा के बारे में इख्तिलाफ है कि इसकी पहली आयत या तो बिस्मिल्लाहिर्रहमानिर्रहीम है या अल्हम्दुलिल्लाह है। और आप देखेंगे कि अगर मुख्तलिफ ममालिक में आप सफ़र करते हैं तो कुछ मज़ाहिब में, कुछ फुकहा के नज़दीक, क्योंकि बिस्मिल्लाह फातिहा का हिस्सा है, तो आप किसी मस्जिद में जाके मगरिब की नमाज़ में शिरकत करोगे तो इमाम अल्लाहु अकबर कहने के बाद अल्हम्दुलिल्लाह से शुरू नहीं करेगा, कहाँ से शुरू करेगा? बिस्मिल्लाहिर्रहमानिर्रहीम, अल्हम्दुलिल्लाहि रब्बिल आलमीन। और हमारे देसियों को लगेगा, ओह ये क्या हो रहा है यार, ये बिस्मिल्लाह ज़ोर से क्यों? क्योंकि उनके यहाँ बिस्मिल्लाह फातिहा का हिस्सा है। और ये इख्तिलाफ़ हमारे मुफस्सिरून में भी था, क्या बिस्मिल्लाह फातिहा का हिस्सा है, फिर एक और इख्तिलाफ़ था, क्या बिस्मिल्लाह हर सूरत का हिस्सा है या हर सूरत से अलग है। उस बहस में बहुत देर लग जाएगी, और अगर हमने बिस्मिल्लाह पर आज बात की तो उसी में 2-3 घंटे लग जाएंगे, लेकिन मैं अपनी राय आपके सामने रख रहा हूँ खुल के। मेरे नज़दीक ज़्यादा कवी दलील ये है कि बिस्मिल्लाह फातिहा का हिस्सा नहीं है, और इसकी तायद में कुछ दलील कुरान के अंदर भी है और उसके बाहर भी। एक मशहूर हदीस है जिसमें हदीस कुदसी है, जो आम तौर पर इस सूरत की तफसीर में हवाला उसका दिया जाता है, कि जब अल्लाह का बंदा फातिहा पढ़ता है तो एक एक आयत के बाद अल्लाह ताला उसका जवाब देता है, ठीक है। सो इफ قال العبد الحمد لله حمدني ربي, जवाब में अल्लाह ताला कहते हैं मेरे रब ने मेरी हमद की। तो उस हदीस में जो पहली आयत का जिक्र है वो क्या है? अल्हम्दुलिल्लाह, बिस्मिल्लाह नहीं है, अल्हम्दुलिल्लाह है। तो वहां से भी एक बारीक सी दलील मिल गई कि शायद कवि दलील यही है कि फातिहा कहाँ से शुरू होती है? अल्हम्दुलिल्लाह से। अच्छा चलें, अल्हम्दुलिल्लाह पे आज थोड़ी सी बात करते हैं। हम्द का मतलब क्या है, किसी को पता है? आप लोगों से पूछ रहा हूँ, कोई हाथ उठाने की जरूरत नहीं है, डेमोक्रेसी। 2 चीज़ें, عام طور پہ ہم ترجمہ کرتے ہیں تعریف، لیکن اصل میں دو چیزیں ہیں، تعریف آپ صحیح کہہ رہے ہو، تعریف اور شکر دو چیزیں ہیں.
1: اچھا
0: عربی میں تعریف کے لیے لفظ ہے مدح، مدح اردو میں مدح کرنا، مدح اور ثنا اس کو بھی ہم ثنا اردو میں بھی استعمال کرتے ہیں، اور شکر کے لیے لفظ ہے شکر. اگر کہا جاتا الشکر للہ تو کیا چیز رہ جاتی؟ شکر آ جاتا، تعریف رہ جاتی. اگر کہا جاتا المدح للہ، الثناء للہ، اللہ کے لیے ثنا ہے، اللہ کے لیے تعریف ہے، اللہ کے لیے مدح ہے، کیا رہ جاتا؟ شکر رہ جاتا. لیکن اب ان دونوں کا فرق بھی تھوڑا سا سمجھ لیں پھر آگے بات کرتے ہیں. دیکھیں اگر آپ نے کسی کا خوبصورت گھر دیکھا چلتے چلتے، آپ کے بڑا خوبصورت گھر ہے، آپ نے شکر کیا، تعریف کی ہے، تعریف کی ہے. پاکستان کرکٹ ٹیم نے کو بہت اچھا میچ کھیلا ہو، اِنَّا لِلَّهِ وَإِنَّا إِلَيْهِ رَاجِعُونَ، آپ اس میں تو شکر اور تعریف دونوں کرتے ہیں. خیر کوئی اچھی گاڑی دیکھی، انسان تعریف کرتا ہے. کوئی پیارا سا بچہ دیکھا، انسان تعریف کرتا ہے. کوئی اچھے کپڑے دیکھے، اچھا کھانا کھایا، تعریف کرتا ہے. کوئی خوبصورت منظر دیکھا، کوئی پہاڑ دیکھا، تعریف کرتا ہے. لیکن شکر اور جگہ ہوتا ہے، اور جس چیز کی آپ تعریف کرتے ہیں لازمی نہیں کہ اس کا آپ شکر کریں. اگر آپ ایک بچے کی، کیوٹ سے بچے کی تعریف کر رہے ہیں تو آپ بچے کا شکریہ ادا نہیں کرتے، کوئی سینس نہیں بنتی. کوئی خوبصورت گاڑی ہے تو اس کی گاڑی کے پاس آ کے آپ گاڑی پہ ہاتھ رکھ کے اس کا شکریہ ادا نہیں کرتے، تعریف ضرور کر دیتے ہیں، بڑے مزے کی گاڑی، لیکن آپ اس کا شکر ادا نہیں کرو گے، شکر کی کوئی تک نہیں بنتی. اسی طرح اس کا متضاد بھی صحیح ہے. کبھی کبھی ایسا ہوتا ہے کہ آپ کسی کا شکر ادا کرتے ہیں لیکن وہ تعریف کے لائق نہیں ہوتا، ایسا بھی ہو سکتا ہے. ابراہیم علیہ السلام کو وہی دین سکھایا گیا جو ہمیں سکھایا گیا. ہمیں کیا دین سکھایا گیا؟ انشکر لی ولی والدیکا، اپنے رب کا شکر کرو اور دونوں والدین کا شکر کرو. شکر کی بات کی ہے نا، تو جو حکم ہم پر ہے وہی ابراہیم علیہ السلام پر ہے. اب ابراہیم علیہ السلام کے والد محترم شکر کے تو مستحق ہیں، والد ہے، لیکن تعریف کے مستحق ہے کہ نہیں؟ نہ. فرعون نے موسیٰ علیہ السلام کی پرورش کی محل کے اندر، اور بعد میں اپنا احسان بھی جتلایا جب موسیٰ علیہ السلام واپس آئے تھے. کہا تھا الم نربک فینا ولیدا ولبثت فینا من عمرک سنین، تمہیں اتنے عرصے ہم نے تربیت یہاں نہیں دی، کتنے سال تم نے ہمارے یہاں نہیں گزارے، کبھی تم سے کرایہ لیا تھا، کبھی تم سے کوئی معاوضہ لیا تھا؟ احسان جتلانے والی بات ہے نا. اور آگے سے موسیٰ علیہ السلام نے بھی جواب میں کہہ دیا تھا وَتِلْكَ نِعْمَةٌ تَمُنُّهَا عَلَيَّ، یہی تم میرا ایک، یہ آپ کا ایک مجھ پر احسان ہے جو آپ نے مجھ پہ کیا. یعنی انہوں نے اس بات کا شکر کیا، یہ شکر کے الفاظ ہیں نا، آپ نے مجھ پر احسان کیا. یعنی موسیٰ علیہ السلام نے فرعون تک کا شکر تو کیا ہے لیکن کبھی کیا نہیں کریں گے، تعریف کا تو وہ مستحق نہیں ہے، شکر کا پھر بھی مستحق ہے. بات میں یہ کہنا چاہ رہا ہوں کہ عام طور پر یہ دونوں چیزیں الگ الگ ہوتی ہیں، شکر کہیں اور جاتا ہے، تعریف کہیں اور جاتی ہے، ان دونوں کو اکٹھا نہیں کیا جا سکتا عام طور پہ. پھر سوال پیدا یہ ہوتا ہے کہ جب اللہ تعالیٰ نے کہا ہے نا الحمدللہ اور ان دونوں کو ایک ساتھ ملا دیا ہے، تو اس کا مطلب ہے جب بھی میرے منہ سے الفاظ نکلیں گے تو میرے جذبات سے دو مطالبے کیے جا رہے ہیں، جو بھی ہو رہا ہے مجھے کسی نہ کسی طرح اس کی تعریف کرنی ہے، اور پھر جو بھی ہو رہا ہے اس کی بنیاد پہ مجھے خدا کا شکر کرنا ہے. اب ہوتا کیا ہے، حالات خراب ہیں جی، اکانومی خراب ہے، بس جی الحمدللہ. اب آپ الحمدللہ جب آپ کہتے ہو تو نہ ذہن میں تعریف ہوتی ہے نہ شکر ہوتا ہے، بلکہ الفاظ یہ ہوتے ہیں بس اب صبر ہی کر سکتے ہیں، اور صبر کے لیے ہم نے نئی تعبیر کیا نکالی ہے، بس جی الحمدللہ. ٹھیک ہے، لیکن ہونا کیا چاہیے؟ مشکل کیا، اگر اللہ نے مجھے اس مشکل میں ڈالا ہے तो ये मुश्किल भी तारीफ के लायक है। और अगर मैं इस मुसीबत से गुजर रहा हूं तो इसमें अल्लाह की कोई ना कोई नेमत है, वो फिर भी मैं उसका शुक्र करूंगा। ये ज़हनियत है अल्हम्दुलिल्लाह की, दोनों चीजों को कंबाइन करके।
1: Assalamu alaikum. In Luton and its surrounding areas, it is now time for Salat al-Isha.
2: Luton aur iske mazafat mein namaz-e-Isha ka waqt hua chahta hai.
3: This azan has been sponsored by Ideal Properties. Contact us on 01582 72110 or log on to www.idealpropertiesltd.co.uk.